0: Are you looking for personal or business tax or self-managed super fund accounts and audit, formation of association, company or trust, cloud accounting with payroll solution with fixed prices? Mention The Open Radio and get your first visit without any charge. Please contact Forbes Accounting on 8095-9405, that's 8095-9405, or visit our website www.fabc.com.au. Our address is Suite 1, 168 Burwood Road, Burwood. Forbes Accounting and Business Consultants are proud sponsors of The Open Radio.
1: So, Ranjana ji, baat shuru thodi si aur kar lete hain Sachin ke bare mein. सचिन जी की विदाई क्रिकेट से पहले हम बात कर लेते हैं, फिर उनके रिकॉर्ड पर भी आएंगे. तो आप कुछ कहना चाहती हैं?
2: सचिन जी की विदाई बहुत शायद अच्छा न्यूज़ ना हो, लेकिन लेट्स टॉक अबाउट हिज अचीवमेंट्स फर्स्ट एंड देन हम लोग.
1: विदाई से मतलब ये है कि क्रिकेट क्रिकेट से उन्होंने, ऐसा नहीं है. 2013 में सचिन ने वानखेड़े में अपना आखिरी मैच खेला. मैच के बाद उन्होंने माइक उठाया, आवाज़ भर्रा गई थी लेकिन शब्द प्यार से भरे थे क्रिकेट के लिए, भारत के लिए, अपने परिवार के लिए. जब उन्होंने आखिरी बार पिच को छुआ, करोड़ों आंखें नम हो गईं. एक अध्याय खत्म हुआ लेकिन एक दंत कथा लिखी जा चुकी थी. सचिन तेंदुलकर सिर्फ रिकॉर्ड नहीं है, हालांकि उनके पास अनगिनत हैं. वह अनुशासन, विनम्रता और जुनून का प्रतीक है. ये याद दिलाते हैं कि महानता रोज रोज की मेहनत से बनती है. उन्होंने एक देश को सपना देखना सिखाया और आज भी जब कोई खिलाड़ी एक परफेक्ट स्ट्रेट ड्राइव खेलता है, लोग मुस्कुराते हैं होते हैं. लेकिन साहब, आजकल तो चर्चा है वैभव सूर्यवंशी की. आपने सुना होगा वो सिक्स ऐसे मारते हैं जैसे कि वन क्या और कुछ करते नहीं है. सिक्स मारते हैं, चौवा मारते हैं.
2: कहीं ना कहीं सचिन से भी प्रेरणा जरूर ली होगी.
1: बिल्कुल बिल्कुल.
2: वैभव सूर्यवंशी ने
1: एक्चुअली, वैभव सूर्यवंशी का एक इंटरव्यू में देख रहा था, वो कह रहे थे उनके पास फोन आए थे विराट कोहली और शर्मा जी के, तो उन दोनों ने इन्हें बहुत इनक्रेज किया. उन्होंने कहा तुम्हें गिराने वाले बहुत होंगे लेकिन तुम खेले जाओ. तो 15 साल की उम्र में उन्होंने जिस तरह से खेलना शुरू किया है तो मतलब गजब का खेलते हैं. लेकिन हम बातचीत कर रहे हैं
2: सचिन
1: जी की. सचिन जी का एक खास सपना था कि वो वर्ल्ड कप जीते, और उन्होंने 2011 में वो कर दिखाया अपने साथियों के साथ. और जब वो उन्होंने जीता तो सचिन जी को कंधे पर उठाकर लोग सारे स्टूडियो में घूमे थे. मुझे वो सीन अभी तक याद है.
2: और यूं ही नहीं, उनको क्रिकेट का भगवान और मास्टर ब्लास्टर की उपाधि मिली हुई है.
1: बिल्कुल बिल्कुल.
2: तो प्रदीप जी, जैसा पहले हम हिंदू स्वयंसेवक शाखा के बारे में बात कर रहे थे, तो हम राणा जी और सुहास जी से पूछ लें कि कोई संदेश वो देना चाहते हैं हमारे श्रोताओं को, कुछ जानकारी या कुछ जो वो नहीं बता पाए.
1: बिल्कुल बिल्कुल. राणा जी आप पहले.
3: ठीक है दोस्तों, अगर आपको हमारे साथ जुड़ना है, HSS के साथ, हिंदू स्वयंसेवक संघ के साथ जुड़ना है, जैसे मैंने पहले बताया कि हमारी कोर आइडियोलॉजी है कि सेवा, संस्कार और संगठन. अगर आपको सेवा भावना से कहीं पे कुछ काम करना है, अगर आपके अंदर संस्कार जागृत करना है और हमारे साथ हिंदू कम्युनिटी के साथ संगठित होना है, तो आप हमसे जुड़ सकते हैं. जैसे सुहास जी ने पहले बताया था कि hsssydney.org से आप हमें मैसेजेस कर सकते हैं. और आप अगर युवा हैं, आप अगर एज ग्रुप 16 से 33 नहीं तो 34 के एज के अंडर है, तो आप हमें युवा सिडनी जो एक इंस्टाग्राम अकाउंट है वहाँ से आप हमें जुड़ सकते हैं और हमें मैसेजेस कर सकते हैं. हम मंथली वंस मिलन करते हैं, मिलते हैं पैरामेटा रीजन में, जहाँ पे हम लोग बहुत से शारीरिक एक्टिविटीज़ करते हैं, बहुत से बौद्धिक एक्टिविटीज़ करते हैं. शारीरिक मतलब बहुत से एनर्जेटिक गेम्स रहता है, जैसे कि भारतीय खो खो गेम पकड़ लीजिए, नहीं तो डॉज बॉल्स पकड़ लीजिए, ऐसे बहुत सारे एनर्जेटिक गेम्स रहते हैं. बौद्धिक में हम आजकल के जो करंट अफेयर्स के डिस्कशंस करते हैं, जैसे कि अभी जैसे कोई भी इंसिडेंट, ट्रेंडिंग इंसिडेंट चल रहा है, युवाओं का क्या महत्व है, युवा क्या कर सकते हैं ये ट्रेंडिंग इंसिडेंट्स में, वो हमारे फॉर में हो सकता है, हमारे अगेंस्ट में हो सकते हैं, पर हमें जागृत रहना है, हमें करंट अफेयर्स के बारे में जानना चाहिए, उसके ऊपर हम बौद्धिक में चर्चा करते हैं. और जैसे मैंने पहले भी बताया था, ہم لوگ یوگا کے ایکٹیویٹیز کرتے ہیں اگر 21st میں ہم لوگ یوگا کے 21st انٹرنیشنل یوگا ڈے سیلیبریٹ کر رہے ہیں پھر 16th اگست میں ہم وچار منتھن کر رہے ہیں جہاں پہ جو ینگ یوواز ہے جو ٹرانزیشن کر رہے ہیں یونیورسٹی کو مطلب اسکول لیول سے یونیورسٹی جانے کے لیے ان کے لائف میں کیا اسٹرگلس رہتے ہیں انہیں کیا کرنا پڑے گا ان کے جابس کیسے چاہیے ہوگا نیٹورکنگ کیسے بڑھانا چاہیے سو یو کین جوائن از ان دس وچار منتھن وچ از ہیپننگ ان دا 16th آف اگست وہاں پہ ہم یوواؤں کے ساتھ ڈسکشن کریں گے ایک اور اچھا انسیڈنٹ ایونٹ آ رہا ہے وہ نومبر سپٹمبر مہینے میں آ رہا ہے جہاں پہ ہم بہت بڑے لیول پہ گیمس آرگنائز کرنے والے ہیں بہت سے لوگ جڑنے والے ہیں اور پھر ایک چلڈرنس کیمپ بھی ہم کرنے والے ہیں ان دا کمنگ فیوچر تو یہ سارے ایونٹس ہم الائنڈ ہیں اور ہم پریرت کرتے ہیں لوگوں کو آپ ہمارے ساتھ جڑیے اور بہت سارے ایکسائٹنگ ایونٹس آپ کو ایکسپوزر ملے گا
1: رانا جی آپ نے کہا کہ اتنے سارے ایونٹ کرتے ہیں بہت سارے یوتھ جوڑتے ہیں تو یوا لوگوں سے ہمارا آگرہ کریے گا کہ ہم ایک یوا کا گروپ بنانا چاہتے ہیں یہاں پر تو وہ آئیں ہم سے جڑیں اور ہمارے کاریہم کی شوبھا بڑھائیں کاریہم کی شوبھا تو آپ لوگوں نے بڑھا دی اچھی بات ہے کبھی کبھی آ کر لیکن ہم یہ چاہتے ہیں کہ ہم ایک پرماننٹ یوا لوگوں کا گروپ بنا دیں جیسا کہ آپ نے کہا کہ جب بچے لوگ ہائی اسکول سے یونی کی طرف جاتے ہیں تو ان کے کیا اسٹرگلس ہوتے ہیں انہیں کے منہ سے سنا جائے تو بڑا اچھا ہوگا تو ہم آپ ہمارا یہ سندیش اپنا یوا لوگوں تک پہنچائیں اور ہم سے بولیے کہ ہم سے جڑیں کسی طرح کے سنکوچ کی بات نہیں ہے کچھ لوگ سن تو لیتے ہیں پھر سوچتے ہیں ارے بھائی پتہ نہیں ہم جڑ پائیں گے کہ نہیں جڑ پائیں گے کر پائیں گے نہیں کر پائیں گے ایسا کچھ نہیں ہے ہم لوگ جیسے یہاں پر بات کر رہے ہیں اسی طرح سے یہ ہے اور کوئی بھی اسے کر سکتا ہے بس اچھا ہونی چاہیے ہاں
2: تو شروتاؤ پردیپ جی نے اپیل کی ہے اور یہ صرف یوا گروپ ایچ ایچ ایس سے نہیں بلکہ یہ ہمارے جو ریڈیو گروپ ہیں ان سب سے اپیل ہے کہ اگر آپ یوا ہیں آپ چاہتے ہیں آپ کی آواز سڈنی والے سنیں دنیا بھر کے لوگ سنیں اور آپ اس میں انٹرسٹ رکھتے ہیں تو آپ ضرور ہمیں کانٹیکٹ کریں اور رانا جی اور سہاس جی اگر آپ چاہے آپ ریڈیو گروپ پر ہیں آپ یہ جو جانکاری آپ نے دی آپ اس کو میسج کے روپ میں بھی ساجھا کر سکتے ہیں جنہوں نے نہیں دیکھا ہے وہ آپ کا میسج دیکھ سکتے ہیں اور وہ اس کو پھر اب اگر ان کو جڑنا ہوگا تو وہ اس طریقے سے اس کو یوز کر سکتے ہیں
1: سہاس جی آپ نے ابھی اپنا سندیش نہیں دیا
4: نہیں
2: جی
4: تو ہندو سوئم سیوک سنگھ پورے آسٹریلیا بھر میں ہے ہماری پورے آسٹریلیا میں 50 سے زیادہ شاخائیں چلتی ہے ہمارا استتو ہر پرانت میں ہے سب سے بڑا پرانت آبویسلی نیو ساؤتھ ویلس سے ہے جہاں ہماری 19 شاخائیں چلتی ہے بھارتی لوگوں کا یہاں مائگریشن یا استھلانتر کافی بڑھ رہا ہے آج کل اور کافی جگہوں سے ڈیمانڈ ہو رہی ہے کہ یہاں بھی شاخا چاہیے کر کے شاخہ شروع کرنے سے پہلے ہمیں کاریکرتاؤں کی ضرورت ہوتی ہے آبویسلی اٹس اے بگ کمٹمنٹ تو میرا آہوان رہے گا اور دوسری ایک بات میں کہنا چاہتا ہوں سبھی سے ہردے سے کہ ہندو سوئم سیوک سنگھ یا راشٹریہ سوئم سیوک سنگھ کے بارے میں کافی غلط فہمیاں بھی ہے سماج میں غلط دھارنا ہے تو جیسے ہمارے سر سنگھ چالک موہن جی بھاگوت کے بھاشن میں کہا تھا کہ اگر آپ کو سنگھ کو سمجھنا ہے تو آپ شاخہ میں آئیے شاخہ میں آئیے ہمارے ہم سے جڑیے آپ دیکھیے ہم لوگ کیا کرتے ہیں اگر پھر بھی آپ کو لگتا ہے کہ آپ نہیں جڑنا چاہتے ہیں اٹس یور چوائس لیکن آپ کو اگر جڑنا چاہتے آپ کی کوئی اچھا ہے جو ہم لوگ نے ہمارے مولا منتر جو بنایا ہے سنسکار سیوا سنگھٹن تو پلیز کرپیا آئیے میں نے آئی ول شیئر آل دا انفارمیشن آن دا ریڈیو گروپ ایز ویل سو یو آر فری ٹو کال اس اور ای میل اس دھنیہ واد
1: بہت اچھی بات ہے سہاس جی میں نے تو آر ایس ایس کو بہت کام کرتے دیکھا ہے اتنا والنٹری ورک کیا ہے انہوں نے اور دل لگا کر کرتے ہیں ڈیڈیکیشن سے کرتے ہیں تو لوگوں کو سمجھنا چاہیے کہ ہمیں ایسے لوگ چاہیے جو کہ اس جیسے ہی کہیں فلڈ آ گیا کہیں بھوچال آ گیا کچھ ہو گیا تو ہر جگہ پہنچ جاتے ہیں ایکچولی والنٹیئرس آر ایس ایس
2: کے اور پردیپ جی میں اپنے نجی انوبھو سے یہ کہنا چاہوں گی کہ کافی نسوارتھ بھاؤ سے سب کام کرتے ہیں اینڈ بلیو می اٹ ول بی یور اندر فیملی اف یو اسٹارٹ کمنگ آپ کو ایسا ریئلائز ہوگا کہ فیملی سے دور یہ آپ کی ایک فیملی ہے اور ایوری ون ڈز دیئر اون ڈیوٹی بہت ہی آپ کو ایک جڑاؤ محسوس ہوگا تو اگر آپ چاہیں تو آپ جڑیے اور آپ دیکھیے آپ کسی सुनी सुनाई बात पर ना जाइए।
1: चलिए तो सुहास जी और राणा जी आप अभी रुकिए क्योंकि अभी हमें एआईजी से और बात करनी है, आशा है कि आपको भी बात करनी होगी और हमारे श्रोताओं ने कई प्रश्न किए हैं उनकी भी बात हम कराएंगे एआईजी से। लेकिन उसके पहले हम एक सचिन जी के नाम पर एक और क्रिकेट का गीत सुन लेते हैं, दिल से क्रिकेट, और उसके बाद हम कोशिश करेंगे कि स्वामी ज्ञानानंद जी से भी बात हो जाए, तो हमारी कोशिश जारी रहेगी। चलिए सुनते हैं ये गीत।